0: السلام علیکم آداب ست سری اکال السلام علیکم آداب ست سری اکال نمستے جی آئے نو خوش آمدید مرحبا اہلن و سہلن ہلا واللہ سبال خیر اینڈ گڈ مارننگ نوٹنگم میں ہوں آپ کا اپنا دوست آپ کا ہوسٹ تہاڈا یار بیلی متر تے سجن میزبان نفیس بندہ ناچیز جی مجھے کہتے ہیں آر جے مستغیث ایک شہر جاگ رہا ہے کسی گھر میں دن کی شروعات ہو رہی ہے کہیں کوئی کھڑکی سے باہر قدرت کی خوبصورتی کو دیکھ رہا ہے کہیں کوئی اپنی گاڑی کا انجن سٹارٹ کر رہا ہے کہیں کسی کے ہاتھ میں کافی کا کپ ہے کہیں کوئی اپنے برتھ ڈے کی پہلی مبارکباد وصول کر رہا ہے کہیں کسی گھر میں شادی کی خوشی ہے کہیں کوئی اسٹوڈنٹ اپنے ٹیسٹ یا ایگزام میں پہلی بار اپنے نوٹس یا پھر آخری بار اپنے نوٹس دیکھ رہا ہے اور کہیں کوئی شخص ایک امپورٹنٹ جاب انٹرویو کے لیے خود کو ریڈی کر رہا ہے اور ان سب کے درمیان ہم یہاں موجود ہیں ناٹ ریکارڈڈ ناٹ سم ویئر ان دا پاسٹ بلکہ رائٹ ہیئر رائٹ ناؤ ہم لائیو ہیں لائیو فرام نوٹنگم دس از ریڈیو فضا 97.1 FM اینڈ دس از یور آن آر جے یور وائب کریٹر یور انرجی ڈیلر آئی ایم ناٹ جسٹ اے وائس آئی ایم یور مارننگ ڈوپامین یور لاکڈ ان ود دا موسٹ لیٹ مارننگ شو ان دا ٹاؤن جی تو کیسے ہیں آپ کے حال احوال کئی فحالو کا سنگے چل دے ہاؤ آر یو اینڈ کنج دے ہوئے پے ہو اس وقت آپ جہاں کہیں بھی ہیں گھر میں ہیں کار میں ہیں بازار میں ہیں اپنوں میں گھروں میں ٹرین میں ہوائی جہاز میں بس میں یا پھر کسی کے بس میں ہیں یا بس اپنے دن کے ساتھ آگے بڑھ رہے ہیں سو ڈیئر لسنرز ہم آپ کے ساتھ ہیں اینڈ دیٹس واٹ میکس دا رائیو ریڈیو اسپیشل اور اب ایک چھوٹی سی سیفٹی ریمائنڈر ان تمام ڈرائیورز کے لیے جو اس وقت سٹیئرنگ سیٹ پر موجود ہیں سفر چاہے شارٹ ہو یا پھر لانگ سیفٹی شوڈ آلویز کم فرسٹ سامنے والی گاڑی سے مناسب سیف ڈسٹینس مینٹین رکھیے اپنے سائیڈ مرر مسلسل چیک کرتے رہیے سیٹ بیلٹ ضرور فاسٹنگ کیجیے سپیڈ لیمٹ کا خیال رکھیے اور ٹریفک رولز کی وائلیشن ہر گز نہ کیجیے گا اوورٹیکنگ کرتے وقت خاص احتیاط کریں لین ڈسپلن مینٹین رکھیے اور بلا وجہ اپنی لین چینج نہ کریں ڈرائیو کرتے ہوئے موبائل فون سے دور رہیے نیند یا تھکن محسوس ہو تو یو شوڈ ٹیک اے بریک انڈیکیٹرز کا درست استعمال کیجیے اور سب سے بڑھ کر کیپ یور آئیز آن دا روڈ اینڈ یور مائنڈ آن دا ڈرائیو اے سیف جرنی از آلویز بیٹر دین اے فاسٹ جرنی جلدی نہیں احتیاط سے چلیں اسٹے الرٹ ڈرائیو سیف ریچ ہوم سیف کیونکہ یور ڈیسٹینیشن کین ویٹ بٹ یور لائف کین ناٹ اور اب ذرا بات ہو جائے آج کے اسپیشل مومنٹس کی اگر آج آپ کا برتھ ڈے ہے تو ہیپی برتھ ڈے جنم دن بہت مبارک ہو مے یور ڈے بی فلڈ ود لافٹر ہیپینیس اینڈ بیوٹیفل میموریز اور ہماری طرف سے بس یہی خوبصورت سی وش کہ جیو ہزاروں سال ہر سال کے دن ہوں 50,000 اور اگر آج آپ کے گھر میں ویڈنگ انگیجمنٹ انیورسری یا پھر کوئی اور خوشی کا موقع ہے تو many many best wishes may this beautiful occasion brings more love happiness and countless memorable moments in your life tamam students ke liye agar aaj aapka exam hai test hai presentation hai to best of luck very best of luck pur sukoon rahiye apni mehnat par yakeen rakhiye aur apne pure focus ke sath apna best dijiye 100% dijiye stay confident you have got this bye اور جو لوگ آج کسی جاب انٹرویو کے لیے جا رہے ہیں آپ کے لیے بیسٹ وشز اینڈ گڈ لک کانفیڈینس کے ساتھ جائیے بی یور سیلف اپنی صلاحیت کو بھرپور انداز میں سامنے لائیے اور اگر آج زندگی میں کوئی نیو بگننگ ہے نئی جاب ہے یونیورسٹی بزنس یا زندگی کا کوئی اور نیا چیپٹر ہے تو ہماری طرف سے وارمسٹ وشز مے دس نیو جرنی برنگ یو گروتھ سکسیس اینڈ پلنٹی آف ریزن ٹو اسمائل کھلی بھلی یس ڈفرنٹ اسٹوریز ڈفرنٹ جرنیز ڈفرنٹ ڈیسٹینیشن بٹ فار دس مومنٹ وی آر آل ہیئر ٹوگیدر اور اسی لیے ریڈیو فضا لائیو شو میں آپ کا دوست آپ کا ہوسٹ تہاڈا یار بیلی متر تے سجن میزبان نفیس بندہ ناچیز جی مجھے کہتے ہیں آر جے مستغیث From Nottingham to the surrounding communities, to our listener across the United Kingdom, and to everyone listening online from anywhere around the world, welcome, khushamdi, sat bismillah ji ayanu. आप जिस मुल्क से भी हमें सुन रहे हैं, जिस जबान से जुड़े हैं, जिस बैकग्राउंड से भी तालक रखते हैं, दिस स्पेस इज फॉर यू. तो एक बार फिर गुड मॉर्निंग एंड वेलकम टू द शो. ट्यून इन रेडियो फजा 97.1. यहाँ पे वक्त है छोटी सी कमर्शियल ब्रेक का. ब्रेक के उस पार मिलेंगे, जाना कहीं नहीं है, मेरे साथ जुड़े रहिए.
1: इट्स कमर्शियल टाइम.
2: ओखाना कढ़ाई की खुशबू, गोश्त की जायका और पिशावर का मेहमान नवाजी.
3: कहाँ खान भाई, पिशावर पहुँच गए क्या?
2: नहीं जान के टूटे, पिशावर अपने नोटिगम में आ गया ना यारा.
4: जी हाँ, तैयार हो जाए, क्योंकि 27 जुलाई 2026 को होने जा रही है पिशावरी डेरा की शानदार ग्रैंड ओपनिंग,
3: जहाँ लजीज शनवारी और चर्सी कढ़ाई की खुशबू आपको खींच लाएगी.
4: दमदार खुशबूदार लैम्प काबली पुलाव दिल जीत लेगा.
3: असली पिशावरी जायके वाले चपली कबाब
4: और अंगारों पे तैयार होने वाला लाजवाब अफगानी लैम्प टिक्का.
3: अब और न सुनाओ, भूख लग गई है?
2: तो फिर सुनना छोड़ो यारा, पहुँच जाओ जल्दी.
3: अपने दोस्तों को बुलाएं, फैमिली को साथ लाएं और पिशावर के असली जायकों का चस्का लें.
4: टू स्टे कॉन्टेक्ट 07440016816, एड्रेस 35 लेंटन बुलेवार्ड, लेंटन, नॉटिंगम, 972ET,
3: पिशावरी डेरा.
5: Attention property owners and letting agents. Are you in the process of obtaining a HMO license for your property? Look no further than Elite Care Training Academy, your risk assessment surveyors and trusted partner in ensuring compliance and safety. At Elite Care Training Academy, we specialize in conducting thorough risk assessments to help you navigate the HMO licensing process with ease. So what are you waiting for? Call Elite Care Training Academy today at 01159 704135 or 07541 181 746. Visit our website at www.elitecareacademy.com to explore our training options and secure your spot in our next class.
3: जी नासिर साहब, सुनाइए कैसे हैं आप और कहां तक पहुंची आपकी दुकान की रेनोवेशन?
6: बिल्कुल ठीक हूं यार, लेकिन दुकान की रेनोवेशन तो कंप्लीट हो चुकी है, बट कोई यार ना फिनिशिंग ना कोई क्वालिटी वर्क, बस मजा नहीं आया. अब सोच रहा हूं कि घर को अपग्रेड करना है, रेनोवेशन का काम है, किससे रابطہ किया जाए.
3: आपने मुगल बिल्डर्स का नाम नहीं सुना?
6: मुगल बिल्डर्स?
3: जी हाँ, मुगल बिल्डर्स. चाहे नया किचन हो, मॉडर्न और स्टाइलिश बाथरूम, या फिर पूरा मेकओवर, मुगल बिल्डर्स हैं वो एक्सपर्ट्स जिन पर आप भरोसा कर सकते हैं.
4: जी, मुगल बिल्डर्स किचन फिटिंग और वर्कटॉप से लेकर बाथरूम टाइलिंग, फिटिंग्स और रेनोवेशंस, पेंटिंग और डेकोरेटिव फिनिशेस, लेमिनेशन, विनाइल और वुडन फ्लोरिंग, प्लास्टरिंग, ड्राई लाइनिंग और जो भी काम बिल्डिंग से रिलेटेड हो, करते हैं ना मुगल बिल्डर्स.
3: मुगल बिल्डर्स स्टार्ट से फिनिश तक सब कुछ करते हैं.
4: मुगल बिल्डर्स, साफ सुथरा काम, बेहतरीन फिनिशिंग और मुनासिब दाम. तो अभी कॉल करें 07440363063 या 07421077999 पर फ्री कंसल्टेशन एंड कोट.
3: मुगल बिल्डर्स, जगह बदले, भरोसा तामीर करें.
7: गेट रेडी टू मूव,
8: इट्स ऑल अबाउट द बीट.
9: वाओ एफएम,
10: ओनली ट्यून सुपर हिट चैनल
11: फिज़ ऑन 97.1 एफएम.